बिल्कुल जी, जिंदगी एक किराए का घर है, एक न एक दिन बदलना पड़ेगा जी। दाबा कुरान मजीद की कम खबर रख लिया बदर रोकने का हकीकत भी जी। चल तला फरमाई चिकुल जायकतुल मोतर इंसान बदल मर्ग जायक शांति सोचो शांति फिक्र दे खबर दे पकार दी छे द मर्ग द पारा था यार डेर ज्यादा जरूरी है यार डेर ज्यादा जरूरी है डेर ज्यादा जरूरी है नन बसो पदीबा ने खबर हो कमजी असल की जुमे मुबारक माने कुरान कहूँ अहदा ढेर ज्यादा जरूरी था इंतहाई ज्यादा जरूरी था ढेर ज्यादा जरूरी था जी ठीक था चिजपति माने खबरें कम अच्छी मर्ग द पारा तैयार है आखिर पारा सब प्लानिंग को पकार दी पल जुन संगा बराबर जोड़ पकार दी नो वर्कूटे की अमल दे ढेर वर्कूटे अमल दे कता सुमा चाहता मैसेजेस को नंबर वाले मैसेज न कवले शही बाकी तो गमाने मैसेज बरा जी सू सी पारे था सुबह शही आगा था सुबह बाकी तो गमाने जमंगा बदे प्रोग्राम के बदे नंबर 6 22 22 46 पदे नंबर था सो मैसेज करो ले गई चे खातिर भाई जब प्लांके मा द प्लांकी जेना खैर देख जे इलाके नुमना लई खुद अखपल बची नुमा लई दखपल रूड़ नुमा लई दखपल कशर खोरकई नुमा लई खुनुम जरूर आ ले गई माता खाचे माता अंदाजा की गिचर जमंग लेसर द कम जेना दी उसू सिपारे वाले शिखत में कुरान के कम लेसर जमंग सर बरखा गसल गवाड़ी नो नंबर जान सर याद हो साथ 316 622 42 46 ये उजल ब्यास 316 622 42 46 विकास हम डेर जाता मन को मेरे डेर जाता शुक्रिया अदा कुम खेरा खुशहाल दी उसी जमा रोड दे माँ हमेशा दा पारा वेली जिसे पाखल कुमा ने वियाड़ कुमा लाजमीन जी से प्रोडक्ट इस्तेमाल है समूह से रवीन है पर खुशहाल कामयाबी खबर था पदे माने खबर को मुख्तसर की गई जो सुम्र मिनट्स तेरेगी सेकंड्स तेरेगी नागे से जमंग टाइम चिकम वो खत्मेगी एहतमाम तरह से प्रोग्राम टाइम हो अर्जी तो जुदाई जमंग आबदी जुदाई ना वो जगह गजल आड़म हो गता सुलाड़े हालात बड़ी जात संगीन खराब हुई बस डेर जात खपाई हाँ जुअन डेर जात कीमती दे जुवन द जुन डेर बेहतरीन तोहफा अल्लाह ताला साइड ना खजे लेवर कड़ेदा कसड़ी लेवर कड़ेदा कमाशुम लेवर कड़ेदा कलोई लेवर कड़ेदा हो डेर डेर ज्यादा बेहतरीन तोहफा है काफी डेर ज्यादा बेहतरीन तोहफा रहा सही पदे मान खबर को मचित मर्ग द पार तैयार है दखीरत द पार तैयार है अगप मिसाल पत्र माने पोरकूटी अमल बने इंसान सुमरा फजीलतु नशी पोरकूटी अमल बने इंसान सुमरा कामयाबे दलशी पोरकूटी अमल बने इंसान पुजुन के सुमरा रोशनाई रात लेशी सुमरा रूहानियत पके रात लेशी सुमर खुशहालियाने पके रात लेशी सुमर बरकतु न पके रात लेशी नन प अस्ताफार माने खबर को जी चीद अस्ताफार चिकम फजीलतु नदी बागी माने पिंजिशा खबर को गाड़मा टूल लेसर अलहमदुल्ला अल्लाह दे टूल खुशहाल موضوعات مانے خبر کو مدی خاموشی کے سما پروگرام اور ٹول خوائیں مننا دا ٹول مین ڈیر ڈے جاتا شکریہ دا ٹول کشران ڈیر جاتا مننا دا ٹول مشران میں انتہائی ڈی جات مشکوری مجھے چمنگا برداشت کی اس منگا پروگرام اوری آواز چرتا نہ کٹ چھو آواز خزما خیال سر آواز زما برابر دے کہ دل بر ریڈیو چار سدا مانے زما آواز کٹی نو خیر دے منگل شانتی انفارمیشن نہ کہ چیزمنگ آواز کلیئر دے کہ کلیئر نمبر ایک دا خبر ہے جی چکل انسان استغفار ڈیر جات ہوئی کنا ڈیر جات ویرد کہی دا استغفار استغفر اللہ استغفر اللہ استغفر اللہ صحیح دا نو دا دا انسان دا گناہونو وسیلے چکم دیا گا گرزی کل چی نو دا بخنی وسیلے دا انسانو گرزی کنا کل چی اللہ تعالیٰ تا گناہونو معاف کی کنا او دا تو توبو باسی و توبہ دی قبول شی دو سوا کار بل اللہ تعالیٰ سمائی دا ٹول نغٹ خصوصیات پا کے دادے چے ستا پا جون کے برکت پیدا کی گی ستا پا عمر کے ستا پا مال کے ستا پا اولاد کے اللہ تعالیٰ بستا پا دا غسیزون کے برکت پیدا کی ٹک دا ز خجی پا سوا بای مانے زمانگ آوازوں کے دیکھو پا دل بر ریڈیو چار سنین زمانگ تیو ماس جرا لے دا لسنر چیرا وہ جلتا آواز کش کڑپ کئی خوزا بہر کے آلتا زمانگ ویسال اللہ ناس ہے ویسال اللہ من خبر کی دیکھ رہا کلا چی بندہ پا اخلاص باندی کلا چی انسان دیر پا اخلاص سرا استغفار ہوئی کنا صحیح دا او دخپل گناونو سہا دا اللہ تعالیٰ نا توبہ باسی صحیح دا بخنو غواڑی دا اللہ تعالیٰ نا اللہ تعالیٰ ورطا دا بخنی دروازہ چکم دا آغا پرانیستی دا صرف پا زلکدن پا وقت چکم نبیا توبہ نا قبلی کی خوا دا زلکدن وقت چکل پا انسان ماندی راشی و زلکدن پا آغا وقت کی توبہ نا قبلی کی دا گوری زین کسان سر یادو ساتای او منگا زیادتر دا خبر او ردلی دا ویر تو توبہ باسا توبہ باسا بعض انسانان سوچ و فکر دا کئی ما دے مشر کسن دا وری دلیو چرا بس بخیر دے کتا منگ نگناونا کی گیو خطاگانی کی گیو رز بدا سی راشی منگا پی توبہ باسو خدا ورطا علم نشتا دے چکی دشی دا سیکنڈ یا دا گڑی چکم دے یا زما یا دا ہاورڈ چکم دے یا دا ون ڈے چکم دے یا مثال پتر ٹو ڈیز دا سما لاسٹ ڈے دی پدی دنیا کی تدی چاہتا ہیس قسم پتہ نہیں لگی ہیس قسم پتہ نہیں لگی انسان تا دا خپل مرک پتہ نہیں لگی
چې انسان ته خپل مرګ پته نه لګي کنه نو هغه به ته په هغه نه څه ګرنټي څه امید وساتي ٹھیک ده. دا ورته پته لګي انسانانی ډېر توقعات دي, ډېر غټ غټ بنگلو سوچونه فکرونه, د ډېر غټو روپو د گاډو سوچونه, د بهترین کور سوچو, د خمال روزګار سوچو, او بس شلق چې په هغه باندې به شلق را پرېوځي الله تعالی به د هغه نه روح قبض کړي او هغه به د دې پانی دنیا نه رخصت لاړ شي, مور او پلار او خویندو بچو ته به غم پاتې شي. ٹھیک ده. بالکل زمنگ شو لائب تھا, زمنگ شو پروگرام بالکل لائب تھے جی. جمع آواز کا چرتم رسی پٹھانی گرلز میں سے چکو جمع پروگرام کو لائب دے گڑی سلورم تاریخ دے دیار دس منٹ اور شپک بجے ہمارا اسٹوڈیو پکڑو کہ شیو نے کدا آواز تھا اور ادھر دیکھو بیا منگتا میں سے چکو چیئر زمنگ آواز برابر دے تو جمعہ مبارک اور اللہ تعالیٰ چکم نے انسان تھا تو گنون آگا بخنا کئی اون پدی استغفار باندھے اور تک کلچ انسان پہ اخلاص باندھے استغفار وائی اور دخل گنون بخن واڑی دا اللہ تعالیٰ نا صحیح تو بس پہ اخلاص باندھے اللہ تعالیٰ توبہ دروازہ کولا وکړی دا دغه توبہ قبلی او د ټولو بهترین توبہ چکم دا د ټولو بهترین توبہ چکم دا کوم دا اگر زوانی د ټولو بهترین عبادت چکم دا اگر زوانی د ځکه انسان په جوون کې وي انسان الله تعالی قوت ورکړي, طاقت ول ورکړي, پوهه ول ورکړي, اعصابي کمزوري د نوی داسې مضبوط وي په اعصاب باندې, کلک وي, طاقتور وي, زورور وي, په هر څه باندې پوهه وي کغه لګته شاه زلمه د یا زمونږ پیغله خور د ټیک دا نو دوی د پاره سړي جی په ځواني باندې توبه وستل او په ځواني باندې عبادت کول دا الله تعالی ته ډیر جات محبوب دي, ډیر جات ورته ګران دي, ډیر جات خوښ دي. ٹھیک ده. دغه نه علاوه استغفار دویم نمبر فضیلت چې کوم دي زموږ سره غدا دي چې دا د زړه د پاکوالي سبب ګرځي. کله چې انسان زړه صفا شي کنه وای دا انسان چې کله ګناونه کوي کنه حدیث مبارک راغلی وای دا انسان چې کله ګناونه کوي کنه د پدې زړه باندې ورکوټه غونډه کې داغ لګي, تور داغ لګي, دا چې کله بل ګناو کوي بیا غرور معمولی معمولی معمولی غټي غټي غټي کله چې دا ګناونه ته ګنا نه ښکاری کنه بس دا انسان د ځان تباہ برباد کو, دا انسان بیا عبادت پری دی, دا ذکر اسکار پری دی, دا نیمګړی مونږ کوي, دا د قران تلاوت پری, دا مختلف قسمه اعمال چې کوم دی هغه د خپل جون نه لري کی او د ګناونو کارون ته ډیر خوشاله کی, هغه ډیر په سکونه جمعات کې په وخت نه تیریږي, مونږ ول خوان نه ور کوي, که مونږ ول خوان ور کوي نو ځان ته سی به اخلاصي تلاوت ول مزه نه ور کوي, تلاوت نشي کولای په 24 غنټو کې سوره یاسین نشي ویلې, سوره رحمان نشي ویلې, سوره تبارک الذی, سوره واقعہ نشي ویلې. ٹھیک ده. نو دا انسان چې کوم دی د پدې زلمانی ورکوټه غونډه کې داغ لګي د ګناونو